0: इसमें रिसेप्शन का एरिया और डाइनिंग एरिया नीज ई लाइब्रेरी शामिल हैं। वजीर आजम नरेंद्र मोदी ने कहा है कि गुजरात का सोमनाथ मंदिर अव्वलियत का हामिल है और इसकी हैसियत अबदी है। ये मुल्क के तहजीबी हौसले और अटूट भक्ति का मुजाहरा करता है। जनाब मोदी ने सोमनाथ अमृत महोत्सव के एक हिस्से के तौर पर मंदिर में महापूजा की और फिर कुंभ अभिषेक किया और परचम लहराया। ये तकरीबात भगवान शिव के लिए वक्फ इस बहाल किए गए मंदिर के इफ्तिताह के बाद 75 साल मुकम्मल होने के मौके पर मुनक़िद की गई। मंदिर के दौरे के बाद सोशल मीडिया पर जारी एक पोस्ट में वजीर आजम ने कहा कि नौ तामीर शुदा सोमनाथ मंदिर के दरवाजे 1951 में उस वक्त के सदर जमहूरिया डॉक्टर राजेंद्र प्रसाद की मौजूदगी में खोले गए थे, जो दुनिया के लिए इस बात का वाज़ह ऐलान है कि हमला आवर तारीख की धूल में कहीं पीछे रह गए और भारत की रूह कायम और दायम रही। मंदिर में एक इज्तिमे से खिताब करते हुए वजीर आजम ने कहा कि सरदार वल्लभ भाई पटेल की जानिब से मंदिर की तामीर नौ भारत की अपनी सकाफत को फख्र के साथ महफूज करने के अज्म को जाहिर करती है।
1: आजादी के समय सरदार साहब ने 500 से ज्यादा रियासतों को जोड़कर एक भारत का आधुनिक स्वरूप गढ़ा था, तो साथ ही सोमनाथ के पुनर्निर्माण से उन्होंने दुनिया को बताया था भारत केवल आजाद नहीं हुआ है, भारत अपने प्राचीन गौरव को पुनः हासिल करने के मार्ग पर भी अब आगे बढ़ चुका है।
0: हुकूमत ने आज मुत्तला किया है कि पेट्रोलियम मसनूआत की कोई कमी नहीं है और भारत के पास 60 दिन का खाम तेल, 60 दिन की कुदरती गैस और 45 दिन के लिए एलपीजी का जखीरा मौजूद है। ये बात नई दिल्ली में वजीर दिफा राजनाथ सिंह की सदारत में मगरबी एशिया के मुतालिक वुजरा के गैर रस्मी ग्रुप की 5वीं मीटिंग के दौरान बताई गई। मीटिंग के दौरान इस बात की भी इत्तला दी गई कि जर मुबादला के जखायर 703 अरब अमरीकी डॉलर की खातिरखा मकदार में मौजूद है। हुकूमत ने बताया कि सप्लाई का इंतजाम बहुत अच्छा रहा है और लोगों को ईंधन और दीगर मसनूआत की खरीदारी के लिए परेशान होने या जरूरत से ज्यादा खरीदारी करने की कोई जरूरत नहीं है। मजीद तफसील हमारे नामानिगार से।
2: मीटिंग के दौरान वजीर दिफा राजनाथ सिंह ने अफसरान को हिदायत दी कि जमीनी सतह पर वजीर आजम नरेंद्र मोदी की अपीलों पर अमल आवरी के लिए ठोस इकदामात करें। वजीर आजम ने लोगों से जोर देकर कहा था कि वो मेट्रो और आवामी आमदोरफ्त का इस्तेमाल करके और कार पूलिंग का तरीका इख्तियार करके पेट्रोल और डीजल की खपत में कमी करें। उन्होंने शहरियों से यह भी जोर देकर कहा था कि वो एक साल के लिए गैर जरूरी बैरून मुल्क सफर से इज्तनाब करके और मुल्क में ही सियाहत और तकरीबात मनाकर और गैर जरूरी सोने की खरीद से परहेज करके गैर मुल्की जर मुबादला के जखायर को महफूज रखने में तआवुन दें। वजीर आजम ने किसानों से जोर देकर कहा था कि वो कीमियावी खादों के इस्तेमाल में 50% तक कमी करें और कुदरती काश्तकारी के तरीक़ेकार को अपनाएं, जमीन के रखरखाव में मदद करें, दरामदात पर इन्हिसार में कमी करें और काश्तकारी के लिए डीजल पंप के बजाय शमसी तवानाई से चलने वाले आबपाशी के पंप को वसी पैमाने पर इख्तियार करने की हौसला अफजाई करें। हुकूमत ने कहा कि मुल्क को इसके लिए एक बड़ी लागत का खर्च उठाना पड़ रहा है क्योंकि बैनुल अक्वामी खाम तेल की कीमतें लगातार बहुत ऊंची सतह पर हैं और ईंधन की बचत इस बोझ में कमी कर सकती है। दिल्ली से भानु प्रताप सिंह की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं फुरकान खान।
0: इस मीटिंग में मरकजी वुजरा जेपी नड्डा, अश्वनी वैष्णो, हरदीप सिंह पुरी, किरण रिजिजू, के राम मोहन नायडू, सर्बानंद सोनोवाल और डॉक्टर जितेंद्र सिंह मौजूद थे। ये आकाशवाणी है। मरकज ने विकसित भारत गारंटी फॉर रोजगार एंड आयोजिका मिशन देही कानून 2025 VBG रामजी के निफाज को नोटिफाई कर दिया है। ये कानून इस साल 1 जुलाई से मुल्क भर में नाफिज हो जाएगा। देही तरक्यात की वजारत ने बताया कि ये कानून हर माली साल के दौरान 125 दिनों की रोजगार उजरत की गारंटी देते हुए देही भारत को बाइख्तियार बनाएगा। हमारे नुमाइंदे ने बताया कि मुल्क भर में मौजूदा माली साल के लिए नए फ्रेमवर्क को फ़ाल करने की खातिर 95,692 करोड़ रुपए मुख्तस किए गए हैं।
3: विकसित भारत जी राम जी कानून 20 साल पुराने महात्मा गांधी कौमी देही रोजगार गारंटी कानून MG नरेगा 2005 की जगह लेगा। نئے قانون کا مقصد مالی سال کے دوران اسٹیچوری روزگار گارنٹی کو 100 دنوں سے بڑھا کر 125 دن کرنا ہے. اس اضافی روزگار گارنٹی کے ذریعے دیہی ترقیات کی رفتار میں تیزی, آمدنی کے تحفظ کی بہتر ضمانت اور دیہی کنبوں کو بااختیار بنانے پر توجہ مرکوز کی جائے گی. یہ قانون اجرت کی ادائیگیوں کو بروقت بنانے, شفاف اور جواب دہ ادائیگیوں پر زور دیتا ہے. ساتھ ہی وی بی جی رام جی قانون میں مقررہ وقت میں کام نہ ملنے کی صورت میں بے روزگاری بھتہ فراہم کرنے کی گنجائش بھی ہے. وکست بھارت جی رام جی قانون جامع قانونی فریم ورک ہے جو سال 2047 تک وکست بھارت کی تعمیر کی قومی ویژن کو دیہی روزگار پیدا کرنے کے ساتھ ساتھ ہم آہنگ کرتا ہے. نئی دلی سے امن یادو کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں مہتاب عالم.
0: آسام میں ہیمنت بسوا سرما کے لگاتار دوسری مدت کے لیے آسام کے وزیر اعلیٰ کے طور پر کل حلف لینے کی ساری تیاری ہو گئی ہے. میڈیا سے خطاب کرتے ہوئے کارگزار وزیر اعلیٰ اور وزیر اعلیٰ نامزد ہیمنت بسوا سرما نے مطلع کیا کہ حلف برداری کی تقریب میں وزیر اعظم نریندر مودی, مرکزی وزیر داخلہ امیت شاہ, وزیر دفاع راجناتھ سنگھ اور بی جے پی صدر نتن نوین شرکت کریں گے. انہوں نے مزید کہا کہ کئی مرکزی وزراء اور بی جے پی کی حکمرانی والی ریاستوں کے وزرائے اعلیٰ بھی تقریب میں شریک ہوں گے. حلف برداری کی تقریب آسام میں این ڈی اے کی لگاتار تیسری مدت کے آغاز کی علامت ہو. مغربی بنگال کی نئی ریاستی حکومت نے آج اپنا کام کاج شروع کر دیا. وزیر اعلیٰ سوندو ادھیکاری نے کابینی اجلاس کی صدارت کی اور امن و قانون کی صورتحال سے متعلق ریاستی سیکرٹریٹ نبنا میں انتظامی میٹنگیں کی. مزید تفصیل ہمارے نامہ نگار سے.
4: مغربی بنگال حکومت کے 5 وزیروں میں آج مختلف قلمدان تقسیم کیے گئے. ان وزراء نے 9 مئی کو وزیر اعلیٰ سوندو ادھیکاری کے ساتھ حلف لیا تھا. ایک بڑی پیش رفت کے تحت آیوشمان بھارت, جل جیون مشن اور بیٹی بچاؤ بیٹی پڑھاؤ جیسی مرکزی حکومت کی اسکیموں کے مغربی بنگال میں نفاذ کو منظوری دے دی گئی. وزیراعلیٰ سوویندو ادھیکاری نے آج ذرائع ابلاغ کو بتایا کہ بھارت بنگلہ دیش سرحد پر خاردار تار لگانے کے لیے سرحدی محافظ دستے بی ایس ایف کو اگلے 45 دن کے اندر زمینیں فراہم کر دی جائیں گی. سابقہ ٹی ایم سی حکومت نے مرکزی حکومت سے فنڈز موصول ہونے کے باوجود ضروری خطۂ اراضی کی منتقلی نہیں کی تھی. نئی ریاستی حکومت نے یہ بھی بتایا کہ ریاستی حکومت کی جانب سے جاری فلاح و بہبود کی کسی بھی اسکیم کو مغربی بنگال کی نئی حکومت بند نہیں کرے گی. کولکاتہ سے کلیان لاہا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ضمیر رضوی.
0: ماحولیات, جنگلات اور آب و ہوا کی تبدیلی کے مرکزی وزیر بھوپیندر یادو نے کہا ہے کہ شیروں کی قدرتی پناہ گاہوں کی بحالی, ٹیکنالوجی پر مبنی نگرانی اور برادریوں کے ذریعے ان کے تحفظ کے لیے کارپوریٹ فنڈنگ ضروری ہے. نئی دلی میں آج سی آئی آئی سالانہ کاروباری چوٹی کانفرنس سے خطاب کرتے ہوئے وزیر موصوف نے صنعتی رہنماؤں سے شیروں کی نسل کے جانوروں کو بچانے کی عالمی کوششوں کی سرگرم طور پر حمایت کرنے کی اپیل کی. جناب یادو نے یہ بھی بتایا کہ بھارت اگلے مہینے کی 1 اور 2 تاریخ کو نئی دلی میں شیروں کی نسل کے جانوروں کے تحفظ سے متعلق پہلی بین الاقوامی چوٹی کانفرنس کی میزبانی کرے گا. شیروں کی نسل کے جانوروں کے تحفظ سے متعلق بین الاقوامی اتحاد کا مقصد شیر, ببر شیر, چیتے اور برفانی تیندوے سمیت اس نسل کی 7 بڑی اقسام کا تحفظ کرنا ہے. پنجاب کے ریاستی انتخابی کمیشن نے ریاست کی 8 میونسپل کارپوریشنوں, 76 میونسپل کونسلوں اور 21 نگر پنچایتوں سمیت 105 مقامی بلدیاتی اداروں کے انتخابات کا اعلان کیا ہے. یہ انتخاب 26 مئی کو ہوں گے جبکہ ووٹوں کی گنتی 29 مئی کو ہوگی. ان انتخابات میں شرکت کرنے کے خواہش مند امیدواروں کے پرچہ نامزدگی داخل کرنے کا عمل 13 مئی کو شروع ہوگا اور 16 مئی تک جاری رہے گا. پرچوں کی جانچ پڑتال 18 مئی کو ہوگی جبکہ 19 مئی تک کاغذات نامزدگی واپس لیے جا سکتے ہیں. آج چنڈی گڑھ میں ایک پریس کانفرنس کے دوران ریاستی انتخابی کمشنر راج کمل چودھری نے بتایا کہ انتخابی شیڈیول کے اعلان کے ساتھ ہی انتخابات والی سبھی میونسپل کارپوریشنوں, میونسپل کونسلوں اور نگر پنچایتوں کی حدود میں مثالی ضابطہ اخلاق فوری طور سے نافذ العمل ہو گیا ہے. آئی سی سی کی جانب سے آج جاری کی گئی مردوں کی 1 روزہ بین الاقوامی میچوں کی ٹیم درجہ بندی میں بھارت نے اپنا پہلا مقام برقرار رکھا ہے. تاہم بھارت کی درجہ بندی میں 1 پوائنٹ کی کمی آئی ہے اور وہ 119 پوائنٹ سے کم ہو کر 118 پوائنٹ رہ گئے ہیں، جبکہ نیوزی لینڈ نے 2 پوائنٹ حاصل کرتے ہوئے 113 مقام حاصل کر لیا ہے۔ اس معمولی گراوٹ کے باوجود بھارتی ٹیم عالمی کرکٹ میں اب بھی سر فہرست ایک روزہ بین الاقوامی ٹیم ہے، اور گزشتہ ہفتے کی اپ ڈیٹ کے بعد

0: करने के भारत सरकार के राष्ट्रीय अभियान का हिस्सा है। ये एक प्रकार से इंडस्ट्रियल स्मार्ट सिटी बनने जा रहा है। यहाँ वर्ल्ड क्लास इंफ्रास्ट्रक्चर होगा, बेहतरीन पावर सप्लाई होगी, एडवांस आईसीटी नेटवर्क होगा, यानी दुनिया भर के निवेशकों के लिए यहाँ हर वो सुविधा होगी जो इंडस्ट्री के लिए उन्हें जरूरी है।
1: Another major announcement during the Hyderabad program was the foundation stone for the Zahirabad industrial area in Sangareddy district. The Zahirabad industrial area will include plug and play facilities, logistics support and infrastructure for export-oriented industries. Telangana has steadily positioned itself as an investment destination in sectors such as electronics, pharmaceuticals, defense, manufacturing and data services. Industry representatives believe the corridor could further strengthen Hyderabad's role as a logistics and manufacturing hub in southern India. The Prime Minister also discussed the importance of energy for 21st century progress, mentioning the inauguration of the Indian Oil Terminal in Malkapur as a step to strengthen supply chains. He also advocated for the restrained and efficient use of energy resources such as petrol and gas to reduce reliance on imports. Let's listen to what he said.
0: हमारी केंद्र सरकार अभूतपूर्व निवेश कर रही है। मलकापुर में इंडियन ऑयल के नए टर्मिनल का उद्घाटन इसी दिशा में एक बड़ा कदम है। यह टर्मिनल तेलंगाना की बढ़ती एनर्जी नीड्स को पूरा करेगा, सप्लाई चेन को मजबूत करेगा। साथियों, बीते सालों में सोलर पावर के मामले में भारत दुनिया के टॉप देशों में पहुंच चुका है। पेट्रोल में इथेनॉल ब्लेंडिंग को लेकर अभूतपूर्व काम हुआ है। पहले हमने 100% एलपीजी कवरेज पर फोकस किया, अब हम पाइप से सस्ती गैस पर फोकस कर रहे हैं, सीएनजी आधारित व्यवस्था को प्रमोट कर रहे हैं। ऐसे तमाम प्रयासों के कारण भारत इस बहुत बड़े वैश्विक ऊर्जा संकट का सामना कर रहा है। लेकिन अब आज समय की ये भी मांग है कि पेट्रोल, डीजल, गैस ऐसी चीजों का बहुत संयम से इस्तेमाल करें।
1: द फाइनल मेजर प्रोजेक्ट
2: سيدي وسادتي قدمنا لكم سبوتلايت والآن نقدم لكم الحديث.
3: الأدب الهندي وتصميم المنسوجات. يعكس الأدب السيناريو السائد في المجتمع، والأدب الهندي ليس استثناء، وقد وثق العناصر الجغرافية والطبوغرافية والثقافية والتاريخية المعاصرة بأدق تفاصيلها ووضوحها. ومع ذلك فمن الحقائق أن التركيز كان على أنظمة القيم في المجتمع أكثر من الاتجاهات في الملابس. ومع ذلك تم العثور على مراجع في الأدب الهندي حول نسج وتصميم أنواع مختلفة من المنسوجات التي تتحدث عن مدى تقليد نابذ بالحياة في هذا المجال. من المفترض أن تحتوي ريكفيدا على المعلومات الأدبية الأولى حول المنسوجات في الهند. وفقا لريكفيدا فإن الكون عبارة عن نسيج مستمر بنمط شبكي يتم رسم دورات الحياة عليه. تتعلق هذه المراجع بالتقنيات والطرق المستخدمة في النسيج والغزل على التوالي، وكذلك المواد المستخدمة في العملية. يشير ريغفيدا أيضا بشكل متكرر إلى استخدام خيوط صوفية لتغطية الجسم. مرة أخرى يجد المرء ذكرا لخيوط النسيج وأيضا عباءة منسوجة من الذهب اللعمة. في أتراويدا يقال إن الليل والنهار ينشران الضوء والظلام على الأرض، بينما يلقي النساجون المكوك على النور. راماينا ومهابهارتا الملحمتان القديمتان تشيران أيضا إلى مجموعات متنوعة من الأقمشة التي كانت رائجة